0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہراش باغ۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کے دلچسپ اور کارآمد جملے سیکھ رہے ہیں۔
0: آج کا 21واں سبق اپنی موجودگی کا مقام بتانے سے متعلق ہے۔ پروگرام کے آخری حصے میں ہم جاپان کے کنوینئنس اسٹورز کے بارے میں بتائیں گے۔
1: تام اور میاں ہوکائیدو میں ہیں۔ آج وہاں کے ایک مقبول سیاحتی مقام سپورو گھنٹہ گھر میں کائتو سے ان کی ملاقات طے ہے۔ باہر چونکہ خاصی ٹھنڈ ہے، اس لیے وہ ٹاور کے اندر انتظار کر رہی ہیں۔ اس دوران تام کو کائتو کا فون آتا ہے۔
0: تو آئیے سبق نمبر 21 کا مکالمہ سنتے ہیں۔
2: もしもし、 タムさん、 今どこにいるの？
3: 時計台の中にいます。
2: え、中？ じゃあ僕もすぐそっちに行くね。
3: わかりました。 あ、カイト、こっちこっち。
4: ごめん、遅くなって。
0: اب ہم اس مکالمے کی وضاحت کرتے ہیں۔
1: کائتو ٹام کو فون کرتا ہے۔
4: もしもし、 タムさん。
0: ہیلو تام سان،
4: ایما دوکو نیرو نو،
0: ابھی آپ کہاں ہیں؟
1: تام جواب دیتی ہے،
3: ٹوکے دائی نو ناکا نیماس،
0: گھنٹہ گھر کے اندر ہوں۔
1: کائتو کچھ حیرت سے کہتا ہے،
4: اے ناکا؟
0: ارے اندر؟
1: پھر وہ تام سے کہتا ہے،
4: جا بوکو مو سگ سوچی نی اکنے،
0: تو پھر میں بھی فوراً ادھر پہنچتا ہوں۔
1: تام جوابن کہتی ہے،
3: وکاریماشتا،
0: ٹھیک ہے۔
1: کچھ دیر میں کائتو ٹاور کے اندر آتا ہے اور ادھر ادھر نظریں دوڑاتا ہے۔ میاں اسے دیکھ لیتی ہے اور اسے مخاطب کرتی ہے،
3: کائتو،
0: ارے کائتو،
3: کچھ کچھ،
0: ادھر ادھر۔
1: کائتو فوراً ان کے قریب پہنچتا ہے اور کہتا ہے،
4: گومین اوسوکناتے،
0: معذرت مجھے دیر ہو گئی۔
1: چلیں اچھا ہوا انہوں نے جلد ایک دوسرے کو ڈھونڈ لیا۔
0: گھنٹہ گھر سفید رنگ کی دو منزلہ چوبی عمارت ہے، بڑی گھڑی اس کی سرخ چھت پر نصب ہے۔ یہ گھنٹہ گھر 1878 میں تعمیر کیا گیا تھا۔
1: تو آئیے آج کا مکالمہ ایک بار پھر سنتے ہیں۔
3: もしもし、タムさん、今どこにいるの？時計台の中にいます。え、中？じゃあ僕もすぐそっちに行くね。わかりました。あ、カイト、こっちこっち。ごめん、遅くなって。
1: آج کے سبق کا کلیدی جملہ ہے، گھنٹہ گھر کے اندر ہوں۔ اگر آپ اسے یاد کر لیں تو اسے استعمال کرتے ہوئے اپنی موجودگی کا مقام بتا سکتے ہیں۔
0: توکے دائی کے معنی ہے گھنٹہ گھر، اور ناکا یعنی اندر، چنانچہ توکے دائی نو ناکا کا مطلب ہوا گھنٹہ گھر کے اندر۔ نی مقام کے ساتھ استعمال ہونے والا حرف جار ہے، اور ایمس فعل ایرو یعنی موجود ہونا کی مس شکل ہے۔ آج کا نکتہ، اپنی یا کسی اور کی کہیں موجودگی بتانے کے لیے فعل ایماس استعمال کیا جاتا ہے۔
1: گزشتہ سبق میں اسی معنی میں فعل اریماس استعمال کیا گیا تھا، تو ایماس اس سے کس طرح مختلف ہے؟
0: ایماس بنیادی طور پر انسانوں یا دیگر جانداروں کے لیے استعمال کیا جاتا ہے، جبکہ بے جان اشیاء کی موجودگی ظاہر کرنے کے لیے فعل اریماس استعمال ہوتا ہے۔
1: اچھا، جاندار اور بے جان کا فرق، ٹھیک ہے میں سمجھ گئی۔
0: کسی کو اپنی موجودگی کا مقام بتانے کے لیے اس جگہ کے نام کے بعد حرف جار نی لگائیں، اور آخر میں فعل ایمس۔ مزید وضاحت کے لیے کسی مشہور مقام کا حوالہ دینا بہتر ہوگا، جیسا کہ آج کے کلیدی جملے میں ہے، توکے دائی نو ناکا نی ایمس، یعنی گھنٹہ گھر کے اندر ہوں۔ اس جملے میں الفاظ کی ترتیب یوں ہوگی، پہلے مشہور مقام کا نام، پھر حرف جار نو، پھر مشہور مقام کے حوالے سے اپنی جگہ، مثلا اندر، سامنے، دائیں بائیں وغیرہ، اور آخر میں نی ایمس۔
1: کلیدی جملے میں مشہور مقام توکے دائی یعنی گھنٹہ گھر، اور اس کے حوالے سے اپنی جگہ ناکا یعنی اندر، ٹھیک ہے نا؟
0: جی بالکل ٹھیک۔
1: تو سامعین اب سنیے اور دہرائیے۔
5: توکے دائی نو ناکا نی ایمس، توکے دائی نو ناکا نی ایمس۔
1: جی سامعین، یقیناً آپ نے عمدگی سے دہرا لیا ہوگا۔
0: اور اب فون پر ہونے والا ایک مکالمہ سنیے۔ ایک شخص مخاطب کو اپنی موجودگی کے مقام کے بارے میں بتا رہا ہے۔
6: 今どこにいますか？改札の前にいます。
0: अरब मकान में कितनी?
6: इमा दो को नहीं मस्का?
1: अभी आप कहाँ हैं?
0: इमा के मायने हैं अभी या इस वक्त, और दो को नहीं इमस्का यानी कहाँ हैं? लफ्ज़ दो को यानी कहाँ आप पहले सीख चुके हैं।
6: काइसत्स नो मायने इमस।
1: टिकट गेट के सामने हूँ।
0: काइसत्स रेलवे स्टेशन के टिकट गेट को कहते हैं, और माय यानी सामने। चुनांचे काइसत्स नो मायने का मतलब हुआ टिकट गेट के सामने।
1: अब सुनिए और दोहराइए।
5: इमा दोको नी इमास का? काइसत्स नो माए नी इमास। काइसत्स नो माए नी इमास।
0: अब कुछ और मकामात के साथ मश्क करते हैं। फर्ज करें आप किसी कन्वीनियंस स्टोर के अंदर हैं, तो ये बात आप दूसरे शख्स को किस तरह बताएंगे? कन्वीनियंस स्टोर को जापानी में कहते हैं
5: कोम्बिनी, कोम्बिनी।
0: और अंदर को नाका, तो सामीन कोशिश करें
3: कोम्बिनी नो नाका नी इमास, कोम्बिनी नो नाका नी इमास।
0: और अगर आप मालूमाती मरकज के बराबर में खड़े हैं, तो ये बात किस तरह बताएंगे? मालूमाती मरकज की जापानी उसके अंग्रेजी मुतबादल यानी इंफॉर्मेशन सेंटर की मुख्तसर शक्ल है।
5: इंफॉर्मेशन, इंफॉर्मेशन।
0: और बराबर में को कहते हैं
5: योको, योको।
0: जी सामीन कोशिश करें
3: इंफॉर्मेशन नो योको नी इमास, इंफॉर्मेशन नो योको नी इमास।
1: जी सामीन, आपने यकीनन दुरुस्त जुमले बना लिए होंगे।
0: और अब इजाफी मालूमात का कॉर्नर। आज का जुमला ताम का जुमला है, जो उसने फोन पर कायतो से कहा था। इसे इसी तरह याद कर लें।
3: वकारीमाश्ता।
0: वकारीमाश्ता के मायने है ठीक है या समझ गया। ये इस बात का इजहार है कि आप मुखातिब की बात अच्छी तरह समझ गए हैं।
1: अब इसे मुख्तलिफ अफराद की आवाज में सुनिए।
7: वकारीमाश्ता।
1: सामीन, अब आपकी बारी है, तो सुनिए और दोहराइए।
3: वकारीमाश्ता।
0: अब आज का मकालमा एक बार फिर सुनते हैं। उस हिस्से पर खुसूसी ध्यान दें जिसमें ताम अपनी मौजूदगी का मकाम बताती है।
2: もしもし, ताम-san, 今 どこにいるの?
3: 時計台の中にいます。
2: え、中? じゃあ僕もすぐそっちに行くね。
3: わかりました。あ、カイト、こっちこっち。
4: ごめん、遅くなって。
8: ハルさんの知恵袋。
1: अब हारूसान की जंबील का कॉर्नर। आज का मौजू है जापान के कन्वीनियंस स्टोर्स।
0: हिरा, जापान के कन्वीनियंस स्टोर्स के बारे में आपका क्या तासुर है?
1: ये वाकई कन्वीनियंट यानी बासहूलत हैं। इसलिए मैं इनसे अक्सर खरीदारी करती हूँ, और कभी कभार तो किसी से मुलाकात के मकाम के तौर पर भी इस्तेमाल करती हूँ।
0: जी, कन्वीनियंस स्टोर्स जापान के हर इलाके में पाए जाते हैं, और इन्हें ढूंढना भी काफी आसान होता है। ज्यादातर कन्वीनियंस स्टोर साल भर 24 घंटे खुले होते हैं। इनमें तैयार खाने, सैंडविच, मिठाइयों और मशरूबात से लेकर स्टेशनरी और मैगजीन तक यानी रोजमर्रा इस्तेमाल की वसी अकसाम की चीजें दस्तियाब होती हैं। बाज में तो शैम्पू, साबुन, कपड़े धोने का पाउडर, मोबाइल फोन की बैटरियां और जेर जामे और मोजे तक दस्तियाब होते हैं।
1: यानी इनमें रोजमर्रा जिंदगी की तमाम ही चीजें दस्तियाब होती हैं।
0: जी हाँ, तकरीबन तमाम ही चीजें। इनमें न सिर्फ ATM से रकम भी निकलवाई जा सकती है, और यहाँ से इंटरनेट के जरिए खरीदे गए टिकट वगैरह भी वसूल किए जा सकते हैं। ये वाकई कन्वीनियंस यानी सहूलत के हामिल स्टोर्स हैं।